पारगुन होलीगी दुरलच पारगुन गरीगी सनियाच परस ओशियोक्सन मत्तो हुजाजान दुरबिजंगर जखसम मेंचिन जिगुन गत्र स्वाई चीगी तरमन पारगुन यहते पनबुसान जंगदलदन जिगुन यहते जुनीगी शाच उमनो यहतेगन वैगुसान जंगदलदन थेन यहतेगन हरं हंगर цагаар тогт харганы вата тамда тега сүс лангян тун гажрагрын тогт гархан